0: ویلکم ٹو آر لسنرز جی مہرا پر ایف ایم 94 کمرشل بریک ہم بعد ایک دفعہ بیہر سبنی تجنن کے بھلی کار پروگرام صحت جی گال جی مہرا پر ایف ایم 94 جو ہی آواز سوان جی سماعت انہیں پہنچے پیو اساں جی اسٹوڈیو میں موجود سن جو مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جے کی مختلف بیماری بابت جان دے رہا ہیں تو اساں جی پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-96-8051 پروگرام میں کچھ ویوز ہوں وہ بھی شامل کرنے ہلنداسیں پروفیسر ڈاکٹر منظور حسین محمد صاحب سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ جی کی مختلف بیماریوں بابت جان دے رہا ہیں لائیو کال جو نمبر 0301-96-8051 بدھائی ہلو ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچھر آچر سومر تے صبح جو 10 خاص شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن ایک دوست ہے جے صحت یاب تھی ونن تھا اوے کلینک تے اچا ایندا ہن یا اکثر کرے پروگرام نے منو کال کرے چوندا ہیں سائیں اسیں میڈیسن وٹھی اسیں ڈاکٹر صاحب کھاں ڈاڈو اساں کے شفا ملی ہے اسیں صحت یاب تھی ویا ہوں ہانے الحمدللہ ٹھیک ہوں ڈاڑی خوشی تھیندی ہے اساں کے جڑے مریض صحت یاب تھی ونن تھا ایں ایک دوست کلینک تے آیو ایں ویوز دی ویو تو الحمدللہ اللہ تعالی جے حکم سان ٹھیک آیا اور کافی جن کا علاج کرایا ہو سو ان جا اچھو سب گجی کرے ریویوز بتوں تھا سب تمام بہترین ڈسو من 80% ایکڑو ادے کے رزلٹ ملیو ہے
1: جی سر بالکل
0: تو اڑا جے مریض ہیں بیچارا الہی کافی ڈسو پریشان رہن تھا ہن ہی ادو بچے بھی من 6 مہینہ مو نند رہی نہیں دی ظاہر ہے ان کے ایڈی ساری وڈی بیماری جیرے جی او اکثر اج کو فرسٹ ٹائم نہ تھیو ہے جو گمبڑ جا پیشنٹ تو لا الہ تھی جن وری تھا وٹا جن اگ میں بھی ڈڑ ہیں ڈسو
1: جی سر بالکل اسا یہ گل نوٹ کرین دار نہیں ہیں
0: ڈاکٹر پیشنٹ باقی شفا ڈیئن والی اللہ سائیں جی ذات ہے، ممکن ہے یہ بھی ہے
1: بالکل اساں یہ گل کہندے ہیں تے شفا ڈیئن رب تعالی جو جو کو حکم ہے یہ ضروری نہ ہے تے کیڑے بے ڈاکٹر وٹا شفا ملے ائی جے کدے بیو ایکڑو گھنن مریضن کے ایکڑو گمان ہوئی تے بھئی اواں چے 3 مہینہ اساں ٹریٹمنٹ کنداسی ائی اساں ٹھیک تھی ویندیسی، لیکن دسو اساں اے چنائی تے گھٹ میں گھٹ 3 مہینہ ٹریٹمنٹ کرایو، پر دسو ہن تے صرف ایکڑو مہینہ ٹریٹمنٹ کرائی تے ہن کے 80% فرق یعنی
0: رزلٹ ملیو،
1: رزلٹ ملیو، پر ایو ضروری نہ بھی ہے کے کے 4 مہینہ 5 مہینہ 6 مہینہ بھی لگی ویندین، پر ان میں فائدے کی امید ہوں جی بیو علاج ہے ان میں صرف فسٹ ایڈ ہے یا صرف ایکڑو ٹیک ہے، ان علاج میں ٹیک نہ ہے فسٹ ایڈ نہ ہے، ہی پراپر ٹریٹمنٹ ہے چھاکان جو ہی پراپر ایکڑو مکمل علاج ہے۔ مہربانی
0: پروگرام ہے صحت جی گال جی مہراپور ایف ایم 94 جو ہی آواز سوانج سماج نے بچے پیو 0301-196-851 سن جو لائیو کال جو نمبر، سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ ڈاکٹر منظور حسین میمن صاحب اساں جے اسٹوڈیو میں موجود آہن، 30 سالہ ڈاکٹر صاحب جو تجربہ ہے جے کو 30 سالہ تجربہ رکھن تھا ڈاکٹر صاحب 1994-95 کا وٹھی کرے ڈاکٹر صاحب ان فیلڈ میں آہن، جو ڈاکٹر صاحب جی شروعات اسلام آباد کا وٹھی کرے کراچی اسلام آباد حیدرآباد ان کے علاوہ مورو تھو نواب شاہ تھو ڈاکٹر صاحب مختلف علاقوں میں رہو ہے، ڈاکٹر صاحب جی وڈے میں وڈی خاصیت یہ ہے تو ایک جرمن جکی ہے ان کی فرانچائز ہے جرمن ہومیوپیتھی کے نالے سے، جرمنی جو کو ملک ہے ان سے وابستگی ہے، ڈسو جکی لوکل میڈیسن ہے یا ایکڑی فارن جو جکی میڈیسن ہیں جرمنی جو جکی دواؤں ہیں باہر ملک جو جکی دواؤں ہیں ان میں یہ تو ضرور ہے اسی ان گال کی ہر مانو تسلیم کرے تو بھائی رات دن جو فرق ہے رزلٹ جو، ڈاکٹر صاحب اصل میں میڈیسن میں ایکڑو رزلٹ ہے مقصد یہ ہے تو میڈیسن میں رزلٹ ہے پراپر جن علاج تھے تو جرمنی جو دواؤں ہیں اللہ تعالیٰ کے حکم سے ان میں ایکڑی شفا اللہ سے رکھی ہے ایکڑو ذریعہ بنجے تو اللہ سے ان کے شفا دے تو۔ پروگرام صحت کی گال تھی پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-196-851 ڈاکٹر صاحب مختلف بیمارن جا ماہر ڈاکٹر ہیں، کدیں بھی اواں کے مایوس نہ تھو، ہر بیماری جو علاج موجود ہے جو لا علاج تھی اچے تو، جی ڈاکٹر صاحب ان ادے چھو تو یہ سمجھو تو مکھے گمٹ وارا نے یو کرے چھو لا علاج کرے چھو،
1: بالکل جے کو مسلسل نہ
0: جے لفظ یا جے مو بدھا دسو ان میں یہ ہو تو ان جنا سا کے لا علاج کرے چھو، او ہمیشہ چوندا تو کدیں بھی مایوس نہ تھو، کا بھی بیماری لا علاج نہ ہے ان جو علاج موجود ہے جرمن ہومیوپیتھک کلینک ڈاکٹر منظور حسین میمن صاحب ہلیا جو کالر لائن تے موجود ہے، ڈاکٹر صاحب تاں موضوع اگتے ودھائیندا سی جاری صاحب رکھندا سی تے کال پہ وٹھوں تھا۔ السلام علیکم۔
2: وعلیکم السلام سر جی، شاہ اللہ خوش
0: دعا ہے الحمدللہ، سائیں کیر پیو گلائیں جی، ادا خانوان ما کیر پیو گلائیں
2: عبدل رشید گاہرو
0: جی جی، گنگلا صاحب ٹھیک آیو، حکم کیو چھا پوچھنا ڈاکٹر صاحب کا
2: ننڈڑو آیا تا 8 مہینن جو ان کے بخار نہ تو چھڑے،
0: اچھا 8 مہینن جو بخار کی دوا کے گھنو ورسو تھیو تو ان کے
2: تقریبا ہفتہ تھیو تو کھن کنڈیار میں ملیرا ٹیسٹ ویسٹ کرائے پر بخار ان
0: صبح صبح یہ کہو اصل میں شدید گرمی ہے وجہ یہ ہی ہے تا یہ کہو سبانے صبح جو 10 کا شام 5 وگے تے ڈاکٹر صاحب موجود ہے خانوان مہراپور گجو پیو ہلیا جو دس ننڈڑو ہے نا ان دے لئی کا بھی تاں کے ڈاکٹر صاحب بھی بدک پن بدھے دو کائی منا اگڑی ایڈوائس یا کا بھی میڈیسن یا ٹریٹمنٹ سجیسٹ نہ کندو چھو یو ننڈے بار جی نہ ہے کبھی تنجے کرے بہتر ہے ان کے کھیوں ہلیا چو انشاءاللہ اللہ تعالی دی ذات شفا دین واریا پن بدھو تھا ایف ایم دے بدنا یو مانو اچ کرے پن ویوز دی وینا آئیں وری تاں بھی یہ ہفتے فون کرے چوں دو جو بن دین گا پٹن گا بو سائیں ماں بھجی بھجی بیٹھوں پر میں نڑے بخار نے پیو چھڑے ہانے الحمدللہ ٹھیک تھی ہوا
2: اسا صرف حال جو مریض ہے 13
0: جی جی اچھا پھر لائی سی ہاں ذرا وری کے بھی گھر باتی کے موکلیو کو بھا ہوندو کو نڑو ہوندو کو پٹر ہوندو جو کو ہوندو نا یا پنج بالا ہوندا فیملی ارا ہزار امریکا کھنی دی ان کے نڑے کے 8 مہینن جو نڑو تو ان کے کھنی جو جو دکھا رہے ہو سر بھرو ٹھیک ہے سائیں مہربانی جی ڈاکٹر صاحب
1: بالکل ننڈڑے بار کے حوالے سے پہ بھی ایک کیس ہے تو میں وہی گال کی ننڈڑے بار کے روبرو جدید ڈسبو ہے تو پوئی جو کو اندازو تھیندو ہے ضروری نہ ہے تو ملیریا ہوجے یا کو بیوجے چیسٹ کنجیکشن تھی سکے تھی एनीमिया थी सके थी, रत की कमी थी सके थी, या जान में को बो इन्फेक्शन थी सके तो वो जैसे पेशेंट के रूबरू ऐसबो तो अंदाजो थो। फिलहाल जैसे बुखार तेज है तो उनके सवाए पानी की पट्टी रखने की बो का भी ट्रीटमेंट ना देनी, यो भी कोशिश कजो तो पानी छाती से न अचे, सिर्फ मगज से जो है सो पानी की पट्टी रखनी हो।
0: डॉक्टर साहब अक्सर कर ये है तो मूँ कदें कदें चवन बस असो इतने ही कम थी वे भाई वह हूँ फर्स्ट एड। हाँ साई जो भी जो मूड ये तो मनो जो रेफरेंस दिनों तो मुझे फालिज है पैरालाइज है, अल्लाह सही तक शिफा दी तान ही हलिया जो तान भी जो डॉक्टर साहब का इलाज कराया तो पैरालाइज वा केतरा जो पेशेंट माना वो ठीक थी वायान। सो अदो चे तो कंडियारे भी वो आया हेडे भी वह भाई कंडियारो वो आए तो खानवान का जड़ो कंडियारो तो अड़ो मेहरापुर फैसिलिटी आए न तो मेहरापुर अना जो समझा तो नजदीक होंद
1: जी
0: या विचते ही खड़ी हो मसलो को ठीक है कोतड़ी कबीर का सीधो गज पो आए खानवान कोतड़ी कबीर मेहरापुर एडो को मुफासिलो आए को 10-12 किलोमीटर खड़ी हों 10-12 किलोमीटर खड़ी हों।
1: बिल्कुल सही पे शिफा की गाल है एतमाद की गाल है।
0: हाँ सो साई के भी तंजे कर नंढड़ो है उनके रूबरू डेखारे वो तो बेहतर एक बड़ी वही इलाज कराइस इनशाला ठीक थी वो पर मेन का असल में शायद गर्मी है गर्मी की शिद्दत है खड़ी उनके जो टेम्परेचर है वो मेंटेन करो है ये भी थे तो प्रोग्राम है सेहत की गाल जी मेरा प्रो एफएम 94 माफ कयो ताजे मौजू सवेर सा कटियो सी मौजू के
1: आज जी सब के गाल असा मौजू पंजे फारवन ते पे गाल है सी दा फारवा जेको आसो तमाम घणी बीमारियों ते जेको आसो लगन था जे मा फैटी लिवर जी गाल कई या रत जी कमी के है उन में जेको आसो मादे जी बीमारियों में जेको आसो काफी फायदेमंद है। प्रोस्टेट ग्लैंड के जो वधी वजे तो उन में काफी फायदेमंद है, या के यूटीआई इन्फेक्शन थे तो गुर्दन जो इन्फेक्शन थे तो उन में काफी पेशाब में जलन है उन में फायदो दे थे वध में वध जो इन मौसम में खून में गर्मी पैदा थी वेंदी आहे, खून में तपिश पैदा थी वेंदी आहे, वधी वेंदी आहे, जंहिंजे करे अवां जा हथ पेर भी सड़ण लॻंदा आहिनि, अखियूं भी सड़ण लॻंदियूं आहिनि, पूरो जिस्म जेको आहे सो सड़ंदो आहे, उन में बि जेको आहे सो फारवा तमामु अक्सीर आहिनि। अहिड़े तरीक़े सां उन कंडीशन में जिन खे वरी डायबिटिक आहे शुगर आहे जंहिंजी शुगर वधी वञे थी त उन्हनि जे लाइ बि फारवा असां जेको ॾिसंदा आहियूं त ईअं बि मानीअ सां गॾु जेको आहे सो फारवा खाई सघो था, ऐं फारवन जी जेकी जड़ हूंदी आहे उन जो पाउडर करे ऐं उहो खाइण सां बि शुगर जेको आहे सो तमामु घणी कंट्रोल में अची वेंदी आहे। लेकिन फारवा जेको आहे सो को साइड इफेक्ट कोन्हे को फारवा शुगर जे मरीज़ जे लाइ बहितर, फारवा ब्लड प्रेशर जे मरीज़ जे लाइ बहितर, फारवा मादे जे लाइ मरीज़ जे लाइ बहितर आहिनि, फारवा जिगर जे मरीज़ जे लाइ बहितर आहिनि, त फारवा दिमाग़ खे ताक़त ॾियनि था, त फारवा जिस्म खे ताक़त ॾिए थो, फारवा रतु वधाए थो, फारवन सां एसाबी कमज़ोरी ख़तमु थिए थी, त बजाए जो तव्हां ॿिया टॉनिक्स खाओ, मल्टीविटामिन खाओ, ड्रिप्स हणायो, हिन जेकॾहिं मौसम में अवां फारवा इस्तेमालु करियो तव्हां मां सम्झां थो 99% तव्हां बिल्कुलु सिहतमंद रहंदो।
0: प्रोग्राम है सेहत की गाल जी मेहरापुर एफएम 94 जो आवाज़ तवज समायतों में पहुंचे पो 0301-96-8851 असो लाइव कॉल जो नंबर है, कदें भी अवे मायूस ना थियण। सिंध जो मशहूर मारूफ डॉक्टर मंजूर हुसैन मेमन साहब असो स्टूडियो में मौजूद जे मुख्तलिफ़ बीमार बाबत जान दई रहा कराची इस्लामाबाद जो मशहूर मारूफ डॉक्टर है डॉक्टर साहब RHMB इस्लामाबाद होम्योपैथिक कंसल्टेंट ए फैमिली फिजिशियन आहिन। गुर्दे में पथरी आहे, पिते में पथरी आहे, कदें भी अवे मायूस ना थियणो, मसान की पथरी आहे, उन जो बगैर ऑपरेशन जे कामयाब इलाज कयो वञे थो। संधन जोड़न गोडन जो सूर, नक कन गलो पुराणो नज़लो निछो, मथे जो सूर, अध मथे जो सूर, नज़र की कमजोरी, कन जो वहण, कन जो सूर, घट बुधण में अचण, शुगर, ब्लड प्रेशर, दिल जा मर्ज, फाल जी खंघ, टीबी, मादे जो सूर, मादे जी अल्सर, त्री जो वधण, जिगर, हेपाटाइटिस बी, सी, गुर्दन जो इन्फेक्शन, उन्हनि सभिनी बीमारियुनि जो कामयाब इलाज कयो वञे थो। या जिन जो कदु नथो वधे पियो, जेके ॿार आहिनि उन्हनि जो कदु न आहे वधंदो, उन जो बि इलाजु मौजूदु आहे। जिन जो वज़न वधी वियो आहे उन जो बि इलाजु मौजूदु आहे। प्रोग्राम आहे सिहत जी ॻाल्हि 0301-96-8851 0301-96-8851 असांजो लाइव कॉल जो नंबर आहे। जेके दोस्त फेसबुक ज़रिए असां सां गॾु आहिनि उन्हनि खे बि ख़ुशि आमदी चऊं था। तमामु बहितरीन दोस्त आहिनि, मौज़ ॿुधंदड़ आहिनि, जेके असां सां गॾु हूंदा आहिनि हमेशह। ऐं अव्हांखे ॿुधाईंदा हलूं, तव्हां कंहिं बि बीमारी बाबति डॉक्टर साहब खां पुछी सघो था 0301-96-8851 ते। प्रोग्राम आहे सिहत जी ॻाल्हि जीअं मेहरापुर FM 94 तां वञी ख़िदमत में लाइव पेश कयो पियो वञे। अव्हांजो पंहिंजो मेज़बान हाकिम अली जिस्कानी अवां सां गॾु आहे। प्रोग्राम सिहत जी گال میں پروفیسر ڈاکٹر منظور حسین میمن صاحب. ڈاکٹر صاحب خاص طور سے گرمی کا جی گرمی جو بچا ایکڑو بدھایو ان کا علاوہ بیوں کیڑی شیوں گرمی میں استعمال کرن گھرچن اسا کے.
1: بالکل گرمی میں جو سو زیادہ سے زیادہ پانی استعمال ضرور کرن گھرچے جو پانی انسان جی جو سو تمام ضرورت ہے جسم میں جدہ بھی ان گرمی میں ڈسو تو پسینو نکلو ہے تو جسم ڈیہائیڈریٹ تھی ویسے ہے ماں اگن پروگرامن میں بھی یہ گال کئی تو ان کے کرے جو سو پانی تمام ضروری ہے جترو تھی سکے تو پانی جو سو تمام گھنو استعمال کرو ایترو پانی استعمال کرو جو یہ نہ ہے ان لگے تو پانی پیو تو ان جو انتظار نہ کیو اواں جو سو پانی جو سو ود میں ود جو سو استعمال کر سکتا جو سو ان کے علاوہ جی جی گال کئی پانی جی ان کا کچی لسی کرے پیو وہ فائدہ دینی لیمو پانی کرے پیو لیمو پانی اواخ فائدہ دینی اسپنگر جی دوہی ان موسم میں جو سو پیڑ گرجی تاس تاج ختم تھی جی خشکی وغیرہ لگتی آلو بخارا جو فریش آلو بخارو اچے تو وہ تمام بہتر ہے یا جو خشک آلو بخارو ملو ہے وہ اواں جو سو ان گرمی میں جو سو تاس ماری ہے جو مادے کے لیے اکثیر ہے جگر کے لیے اکثیر ہے فاروا میں پہ بدا تو فاروا جو شربت فاروا اواں کے لیے اکثیر ہے ونگو جو ہے سو جن کوکمبر بھی چند ہیں تو وہ بھی تمام جو سو اکثیر ہے بہتر ہے وہ استعمال کر سکو تھا مٹھائی جو شربت وہ جو سو تمام ان میں اکثیر ہے تمام بہتر ہے تھدیوں بھاجیوں استعمال کر بجائے جو تمہاں گوشت استعمال کیا تھا یا اڑی کے گرم یا جے برگر وغیرہ یہ شی استعمال کرتا ان کا سائی توری ایکڑی تمام تھدی بھاجی ہے تمام بہتر ہے ان میں 90% پانی ہوں ایکڑی تھدی بھاجن میں جو سو مشہور ہے ان کے کرے سائی توری کھانے سے اواں کے بوجھ محسوس کو اواں کے جو سو یعنی گرمائش محسوس کو ان کے کرے جو ہے سو ہلکی سو سبزی ہوں وہ استعمال کر سکو تھا ان کا ڈی میں ان گرمی میں ٹے چار دفعہ ویجن گھرجے تھتھا جو سو لائٹ کپڑا نرم کپڑا جو سو کاٹن جا یا اڑے قسم جا جی لون ہے وہ تھدی جو سو رہی ہے یہ تھدھا کپڑا اواں تھدے کلر میں لائٹ کلر میں پائن گھر تیز کلر والا کپڑا یا جے تھلہا کپڑا ہوں ان موسم میں پائن سا اواں گرمی پیدا تھی اڑے طریقے سے ان موسم میں احتیاط کیا تو جو سو بغیر کئی کم کے باہر ہرو برو جو سو اواں نہ نکرو ننڈڑ بارن جو خاص خیال کیا متھو ڈھکے جو سو نکرو کیپ جو استعمال کیا سن گلاسز جو استعمال کیا یہ تو ایکڑی عام ایک لوکل کامن شن جے ہر انسان کے جو ہے سو خبر پڑھ گرجے وڈو کریڈٹ یہ اصانے ایف ایم ریڈیو کے آئے تو ان پروگرام کے توسس کا جترو تھی سکتا ہے تو ہاں یہ جو سو اویئرنیس عوام تھی پہنچائیدا ہوں ان کے کرے اصل چند تو اصل پروگرام جو ہے سو اویئرنیس کے لیے آئے چاہے ظاہری ایکڑی بیماری کے کرے ہو جائے یا کئی نسخن کے کرے ہو جائے یا چاہے کچھ احتیاطی تدابیر کے کرے ہو جائے ان کے کرے پانچ صحت جو صحت ایک انمول ہے اللہ تعالیٰ کی ایکڑی امانت ہے اللہ تعالیٰ کے ڈنل ایکڑو تحفو ہے ان جو ود میں ود خیال کرن گھرجے بیماری ایکڑی جی قدرت کی طرفا کا لگڑی ہے وہ لگی وجے تھی لیکن ان کے بیماری تھی وجے تو ان جو علاج کرنا سنت ہے ان کے مینٹین کرن اساں جو کم ہے اڑے طریقے سے دعاؤں میں ضرور یاد رکھا کرو جو ہے سو جی بے اولاد ہیں ان کے لیے ضرور دعا کرنا
0: تمام گھنی مہربانی ڈاکٹر صاحب تاکہ پانچ قیمتی وقت دنوں وقت بھی اجازت نہ پہ دے دوستوں کے بدائیدہ ہلوں تو اصانے اسٹوڈیو میں موجود سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ پروفیسر ڈاکٹر منظور حسین میمن صاحب جو 30 سال تجربہ رکھدڑ ہیں ڈاکٹر صاحب جو خاص مہربانی محبت پانچ قیمتی وقت کڑی کرے اسانے اسٹوڈیو میں اندا 0301-9-8-51 ڈاکٹر صاحب جو نمبر ہے اواں کئی بھی وقت ڈاکٹر صاحب سے رابطہ کرے سکو تھا ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن اواں کے کدیں بھی مایوس نہ ہے تھن گردے میں پتھری آ پتے میں پتھری آ مسانے کی پتھری آ گلے جا گدود ودھیل ہیں پائلس ہیں ان جو بغیر آپریشن کے کامیاب علاج کیا وجے تو سندن جو سور ہے جوڑن جو سور ہے گوڈن جو سور ہے نک کن گلو پرانو نزلو ہے نچھو متھے جو سور ادھ متھے جو سور ہے نظر کی کمزوری ان سبھی بیماری جو کامیاب علاج کیا وجے تو شوگر ہے بلڈ پریشر دل جا مرض ہیں فالج پیرالائز جن کی مثال سائن جو مجھے پان کے پیرالائز ہے اللہ سی تاکہ شفا دین ڈاکٹر صاحب ڈھلیا جو علاج موجود ہے کھنگ ہے ٹی بی ہے مادے جو سور ہے مادے جی السر ایچ پائل جن جو پازیٹو اچے تو تری جو ودھن ہے جگر جن کی تری ودی وجے تھی मादे जो जंहिंखे सूर आहे या इन खां जिगर जो बीमारियूं आहिनि, हेपाटाइटिस बी आहे, सी आहे, गुर्दनि जो इन्फेक्शन आहे, चेहरे जो रंग वांगुरु सावरो थी वियो आहे, चेहरे जी ख़ारिश आहे, फट फुरड़ियूं, ॿारनि में कद नथो वधे, औरतुनि में वज़न नथो वधे, या जिन औरतुनि जो वज़न वधी वञे थो, औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि। हर अरबा, ख़मीस, जुमो, छंछर, आचर ऐं सूमर ते डॉक्टर साहिबु जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधणपोटरा पेट्रोल पंप कोटड़ी कबीर रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। जॾहिं बि असीं इहो ॿुधाईंदासीं त हर जुमो, छंछर ऐं आचर यानी हफ़्ते जा टे ॾींहं चेकअप फीस बिल्कुलु फ्री आहे, बिल्कुलु मुफ़्त आहे। यादि रखंदा अव्हांखे दवा स्टोर तां वठणी पवंदी। काफ़ी दोस्त चवंदा आहिनि साईं तव्हां फ्री जी ॻाल्हि खे भई कंपनी डॉक्टर साहिबु जेकी चेकअप फीस आहे उहा बर्दाश्त कंदी आहे, जेकी जर्मन जी फ्रेंचाइज़ आहे उहे जर्मनी वारा डॉक्टर साहिब जी फीस अव्हांजे तरफ़ां डॉक्टर साहिब खे पेड कंदा आहिनि, जंहिंजो डॉक्टर साहिब जे लाइ फ्री रखी वई आहे। बाक़ी अव्हांखे दवा ज़रूरु वठणी पवंदी, उहा पंहिंजे पैसनि सां वठंदा, इहो अव्हांखे ज़रूरु असीं नोट कराईंदासीं। उन ते अॼोको प्रोग्राम बि जो वक़्तु बि पहुचे थो पंहिंजी पुॼाणी ते, जॾहिं बि दुआउनि जे लाइ हथु खणो, असांखे पंहिंजे दुआउनि में ज़रूरु यादि रखिजो, ख़ुशि हुजो, आबाद हुजो, साथ सलामत ऐं सिंध सलामत।

सिंध राउंड अप में अज अवां बुझी सकंदा एशिया जी सब खां वॾी मंछुर डंड सुकी वई, अख़्तियारन नोटिस न वरितो। एमक्यूएम जे मुतालबे ते वफ़ाक पारां कराची ऐं हैदराबाद जे लाइ 25 अरब रुपियनि जो तरक़ियाती पैकेज ते इतफ़ाक़। NICVT जी मुफ़्त इलाज जे मॉडल खे मदीर ताईं वधायो वेंदो, वॾो वज़ीर सैद मुराद अली शाह। गाढ़नि चांवरनि जे देस लाड़ पट में सख़्तु सो कहिड़ो, इंसानी हयातियूं ख़तरे में, फसल तबाह। हैदराबाद में समाजी तनज़ीम तरफ़ां ॿारनि खां मज़दूरी कराइण ख़िलाफ़ आलमी ॾिहाड़े जे हवाले सां सिरुनि जे भठे ते कमु कंदड़ मज़दूरनि ऐं संदनि ॿारनि जे लाइ तक़रीब मुनक़िद। ऐं स्पेशल रिपोर्ट में अव्हां ॿुधी सघंदा, सिंध कहिड़नि मसइलनि खे मुंहुं ॾेई रही आहे। एशिया जे सभ खां वॾे में वॾी मंछुर डंड सुकी वई, पाणी न हुजण सबबि मंछुर डंड 2 किलोमीटर ताईं बंजर ज़मीन जहिड़ो ॾेख ॾियण लॻी आहे। गरिकल रिपोर्टनि मूजिबि मंछुर डंड में पाणी घटिजण सबबि मच्छीअ जो नसुल बि ख़तमु थी वियो आहे। मुहाणा बुख ऐं बदहाली वारी ज़िंदगी गुज़ारण ते मजबूर बणियल आहिनि। मंछुर डंड में पाणी घटिजण सबबि पाणी सतह 104 RL यानी 4 थी वई। मंछुर तोड़े भरपासे जूं ज़मीनूं बि बंजर थियण लॻियूं आहिनि। आबादगार फाकाकशीअ में मुबतला थी विया। मंछुर जे 1,50,000 इंसानी आबादी पीअण तोड़े ज़रई पाणीअ खां महरूम थी वई आहे। पाणी माहिरनि जो चवणु आहे त एशिया जी वॾे में वॾी मंछुर डंड में पाणी न अचण सबबि सूरत हाल गणती जोगी बणिजी वई आहे। पाणी जी शदीद खोट सबबि डंड लॻभॻि 2 किलोमीटरनि ताईं सुकी वई आहे, जंहिं करे आबी जीवत मुहाणनि ऐं मक़ामी आबादीअ जे रोज़गार खे सख़्त ख़तरा वधी विया आहिनि। माहिरनि मूजिबि जेकॾहिं मंछुर डंड ॾांहुं पाणीअ जी फराहमी बहाल न कई वई त माहौलियाती तबाहीअ सां गॾु हज़ारे ख़ानदाननि जी मईशत बि मुतासिर थी सघे थी। मक़ामी माण्हुनि जो चवणु आहे त सिंध खे हथ सां बंजर बणायो वियो आहे। मंछुर डंड ॾिसूं सुकी वई आहे, हितां जे माण्हुनि खे कंगाल कयो वियो आहे, हथ सां मंछुर डंड खे सुकायो वियो आहे। हुकूमत खे फौरी क़दम खणण ऐं डंड खे बचाइण जे लाइ पाणी जी फराहमी यकीनी बनाइण जो मुतालबो कयो वियो आहे। वज़ीर आज़म शहबाज़ शरीफ़ MQM पाकिस्तान जे मुतालबे ते कराची ऐं हैदराबाद जे लाइ तरक़ियाती पैकेज जी मंज़ूरी ॾियण ते रज़ामंदी ज़ाहिर करे छॾी। MQM पाकिस्तान जे वफ़द वज़ीर आज़म सां मुलाक़ात कई, जंहिं में ख़ालिद मक़बूल सिद्दीकी, फारूक सत्तार, मुस्तफ़ा कमाल, अमीनुल हक ऐं जावेद हनीफ़ शामिल हुआ। मुलाक़ात दौरान वज़ीर आज़म सां गॾु इसहाक़दार राणा सनाउल्ला, एहसन इक़बाल, आज़म नज़ीर तारड़ ऐं अताउल्ला तारड़ पिणु मौजूदु हुआ। ज़रियनि मूजिबि मुलाक़ात में बजट तजवीज़ुनि, बलदियाती हुकूमतुनि बाबति तजवीज़ कयल आइनी तरमीमी बिल ऐं सिंध में गवर्नर जे मामले ते बि ॻाल्हियूं थियूं। ज़रियुनि जो चवणु आहे त वज़ीर आज़म कराचीअ खां 20 अरब रुपियनि ऐं हैदराबाद जे लाइ 5 अरब रुपियनि जी तरक़ियाती पैकेज ते इतफ़ाक़ कयो आहे। ज़रियुनि मूजिबि हुकूमत MQM जे तजवीज़ कयल आइनी तरमीमी बिल बाबति गॾिजी पाकिस्तान पीपल्स पार्टीअ सां ॻाल्हियुनि जी ख़ातिरी पिणु कराई आहे। वज़ीर आज़म शहबाज़ शरीफ़ चयो त पाकिस्तान मुस्लिम लीग नवाज़ MQM जे तजवीज़ कयल आइनी तरमीमी बिल जी हिमायत करे थो। सिंध जे वॾे वज़ीर सैद मुराद अली शाह नेशनल इंस्टीट्यूट ऑफ कार्डियो वेस्क्यूलर डिज़ीज़ ऐं हसन सुलेमान मेमोरियल हस्पताल मलीर जे विच में मुफ़ाहमती MOU ते सहियुनि जी तक़रीब जी सदारत कई, जंहिंजो मक़सदु मलीर ऐं आसपास जे इलाइक़नि जे रहाकुनि लाइ दिलि जे मर्ज़नि जी जामिया ख़िदमतुनि जी फ़राहमी आहे। उन भाङे वारे तहत हसन सुलेमान मेमोरियल हस्पताल दिलि जे हंगामी मरीज़नि जी जाच, मरीज़नि खे मुस्तहकम करण ऐं इलाज खां पोइ जी निगहदाश्त जूं ख़िदमतूं फ़राहम कंदो, जॾहिं त एंजियोग्राफी, एंजियोप्लास्टी ऐं दिलि जे ऑपरेशन जहिड़नि जदीद इलाज जी ज़रूरत वारनि मरीज़नि खे हिकु मखसूस रेफरल निज़ाम ज़रिए NICVT मुंतक़िल कयो वेंदो। उन तावन में टेलीकार्डियोलॉजी सपोर्ट, माहिरनि जी मुशावरत ऐं तिबी नीम तिबी पैरामेडिकल अमले जी सलाहियतुनि में इज़ाफ़ो पिणु शामिल आहे। सहन जी तक़रीब वज़ीर आला हाउस में मुनक़िद थी, जंहिं में सिहत वारे वज़ीर डॉक्टर अदरा फज़ल पैचू हो, वॾे वज़ीर जी सेक्रेटरी आसिफ़ जमील, सिहत सेक्रेटरी ताहिर सांगी, NICVT जे क़ाइम मक़ाम एसोसिएट एग्ज़ीक्यूटिव डॉक्टर असद बलाल अवाण, प्रोफेसर डॉक्टर तारिक महमूद, हायर एजुकेशन कमीशन HEC जे चेयरमैन प्रोफेसर डॉक्टर मोहम्मद तारिक रफ़ी ऐं ॿियनि सीनियरनि इख़्तियारनि शिरकत कई। सिज वॾे वज़ीर ख़िताब कंदे चयो त सिंधु हुकूमत मयारी तिबी सहूलियतुनि ताईं रसाईअ खे वसत ॾियण ऐं जान बचाईंदड़ दिलि जे मरीज़ जे इलाज खे आवाम जे घरनि जे वेझो पहुचाइण जे लाइ पुरज़म आहे। हुन चयो त NICVT मुफ़्त ऐं आलमी मयार जी दिलि जे इलाज जी फ़राहमी ज़रिए लखे माण्हुनि लाइ उमेद जी अलामत बणिजी चुको आहे।
وڈے وزیر صحت خاتے این آئی سی وی ڈی انتظامیہ کی ہدایت کئی تو معاہدے سے اثرائتی عمل درآمد کے یقینی بڑھایا وجے اڑن مریضن کے مضبوط ریفرل منتقلی جو نظام تیار کیا وجے جن کے دل کے جدید علاج کی ضرورت ہوجائے۔ سندھ کے سامنڈی پٹی والے پچھڑی والے ضلع تھتے میں پانی کی شدید کھوٹ سنگین صورتحال اختیار کر رہی ہے، جن سبب زرعی زمین فصل سخت متاثر تھی رہا ہے۔ تھٹے ضلع کے مختلف واہن شاخن براچن میں پانی کی فراہمی انتہائی گھٹجی وجن کرے سارے آلو فصل سکی ٹھوٹ بنجی ویو ہے، جدید تو کترن ہی واہن شاخن میں پانی کی جائے تے واری اڈامن جا منظر ڈسن میں اچھی رہا ہے۔ کترن ہی گوٹھن میں رہواسی پیئن کے پانی کے لیے میلن جا مفاصلہ طے کرنے تے مجبور ہیں، جن سبب روزانی زندگی بھی سخت متاثر تھی رہی ہے۔ بے طرف آبادگار ہارن سماجی تنظیم حکومت کا مطالبہ کیا ہے تو کوٹڑی بیراج کا ہیٹھائی علاقوں تھی پانی کے منصفانے وچھ کے یقینی بنایا وجے، ڈاؤن اسٹریم میں پانی کی فراہمی بحال کی وجے، متاثر علاقوں کے ہنگامی بنیادوں سے ریلیف فراہم کیا وجے تو جی زرعی تباہی انسانی بحران کے روکے سکجے۔ وفاقی حکومت ایندڑ مالی سال کے بجٹ میں وفاقی ملازمن ہتھیار بند فوج پینشنرن لائے ریلیف پیکج جو اعلان کرے چھڈیو ہے۔ فائنانس بل موجب نئے پی اسکیل میں 2022 جا 15% 2025 جا 10% اڈاق ریلیف بنیادی پگار میں ضم کیا ویندا۔ سبنی وفاقی سرکاری ملازمن کے ہلندڑ بنیادی پگار رننگ بیسک پے تے 7% اڈھاک ریلیف الاؤنس دنو ویندو، جنہیں گریڈ 1 کا 22 تائیں جے ملازمن کے ڈسپیریٹی ریڈیکیشن الاؤنس 2026 بنیادی پگار جے 15% جے برابر ملدو۔ فائنانس بل موجب کنوینس الاؤنس میں موجودہ رقم کا 50% وادھ کئی ویندی۔ سول آرم فورس لائے کانسٹنٹ اٹینڈنٹ الاؤنس 7000 ماں ودھائے 3000 روپیہ کیا ویو ہے، جنہیں کابینہ ڈویژن کے آفیسرن عملے کی اسپیشل پے 6000 ماں ودھائے 20000 روپیہ ماہوار کی وی ہے۔ ان کا سوا نیشنل ہائی وے اینڈ موٹر وے پولیس کے اسکیل 1-22 کے ملازمن جو اسپیشل الاؤنس 10% ماں ودھائے 50% کیا ویو ہے۔ اسپیشل کنوینس الاؤنس 6000 ماں ودھائے 10000 روپیہ کیا ویو ہے، جنہیں سبھی پینشنر جے بیس لائن پینشن میں 7% وادھ کی وئی ہے۔ یہ سمورا ریلیف اپا 1 جولائی 2026 کا لاگو تھیندا۔ حیدرآباد میں سماجی تنظیم طرفاں بارن کا مزدوری کرائن خلاف عالمی دہاڑے کے حوالے سے سرن کے بٹن سے کم کندڑ مزدورن سندن بارن کے لیے تقریب منعقد کی وئی۔ سوسائٹی فار دی پروٹیکشن آف دی رائٹس آف دی چائلڈ اسپاک پارا ٹنڈو حیدر ویجو ایک تقریب منعقد کی وئی۔ تقریب میں سرن کے بٹن سے کم کندڑ مزدورن بارن وڈے تعداد میں شرکت کی۔ تقریب میں بارن پارا چائلڈ لیبر کے خلاف مختلف اصلاحی ٹیبلوز اسٹیج ڈرامہ کلام مختلف راندن میں حصہ ورتو ویو۔ تقریب میں اسپارک کے اگوان کاشف بجیر واجد جاگیرانی شوکت سریوال سحر النساء بین شرکت کی۔ اگوان جو چون ہو سرن کے بٹن سے کترائی خاندان غربت قرضن میں پھانسی ویا ہیں۔ اسپارک موجب ہی معاشی دباؤ جبری بارن کی مزدوری جو وڈو سبب ہے، جتے خاندان پانچ بارن کے بھی خطرناک کم میں شامل کرنے تے مجبور تھن تھا۔ اڑی صورتحال بارن کے تعلیم بنیادی حقن کا محروم کرے رہی ہے، مزدورن میں ذہنی دباؤ مایوسی پیدا کرے رہی ہے۔ ان اصلاحی تھیٹر ٹیبلو ذریعے بٹھے مزدورن کے سندن حقن جبری مزدوری جی خطرن بارن جی تعلیم جی اہمیت بابت آگاہی دی۔

सिंध राउंड अप में अज अवां बुझी सकंदा एशिया जी सब खां वडी मंशूर डंड सुकी वई, अख्तियार नोटिस न वरतो। एमक्यूएम जे मुतालबे ते वफाक पारां कराची ऐं हैदराबाद जे लाइ 25 अरब रुपयनि जो तरक़ियाती पैकेज ते इतफ़ाक़। NICVT जी मुफ़्त इलाज जे मॉडल खे मदीर ताईं वधायो वेंदो, वॾो वज़ीर सैद मुराद अली शाह। ॻाढ़नि चांवरनि जे देस लाड़ पट में सख़्तु सो कहिड़ो, इंसानी हयातियूं ख़तरे में, फसल तबाह। हैदराबाद में समाजी तनज़ीम तरफ़ां ॿारनि खां मज़दूरी कराइण ख़िलाफ़ आलमी ॾिहाड़े जे हवाले सां सुरुनि जे भठे ते कमु कंदड़ मज़दूरनि ऐं संदनि ॿारनि जे लाइ तक़रीब मुनक़िद। स्पेशल रिपोर्ट में अवां ॿुधी सघंदा सिंध कहिड़नि मसलनि खे मुंहुं ॾेई रही आहे। एशिया जे सभ खां वॾे में वॾी मंशूर डंढ सुकी वई, पाणी न हुजण सबबि मंशूर डंढ 2 किलोमीटर ताईं बंजर ज़मीन जहिड़ो ॾेख ॾियणु लॻी आहे। गरिकल रिपोर्टनि मूजिबि मंशूर डंढ में पाणी घटिजण सबबि मच्छीअ जो नसल बि ख़तमु थी वियो आहे। मुहाणा बुख ऐं बदहाली वारी ज़िंदगी गुज़ारण ते मजबूर बणियल आहिनि। मंशूर डंढ में पाणी घटिजण सबबि पाणी सतह 104 RL यानी 4 थी वई। मंशूर तोड़े भर पासे जूं ज़मीनूं बि बंजर थियण लॻियूं आहिनि। आबादगार फाका कशीअ में मुबतला थी विया। मंशूर जे 1,50,000 इंसानी आबादी पीअण तोड़े ज़रई पाणीअ खां महरूम थी वई आहे। पाणी माहिरनि जो चवणु आहे त एशिया जी वॾे में वॾी मंशूर डंड में पाणी न अचण सबबि सूरत हाल घंटे जोगी बणिजी वई आहे। पाणी जी शदीद खोड़ सबबि डंड लॻभॻि 2 किलोमीटर ताईं सुकी वई आहे, जंहिं करे आबी जीवत मुहाणनि ऐं मक़ामी आबादीअ जे रोज़गार खे सख़्त ख़तरा वधी विया आहिनि। माहिरनि मूजिबि जेकॾहिं मंशूर डंड ॾांहुं पाणीअ जी फरहमी बहाल न कई वई त माहौलियाती तबाहीअ सां गॾु हज़ारे ख़ानदाननि जी मईशत बि मुतासिर थी सघे थी। मक़ामी माण्हू जो चवणु आहे त सिंध खे हथ सां बंजर बणायो वियो आहे। मंशूर डंड ॾिसूं सुकी वई आहे, हितां जे माण्हुनि खे कंगाल कयो वियो आहे, हथ सां मंशूर डंड खे सुकायो वियो आहे। हुकूमत खे फौरी क़दम खणण ऐं डंड खे बचाइण जे लाइ पाणी जी फराहमी यकीनी बनाइण जो मुतालबो कयो वियो आहे। वज़ीर आज़म शहबाज़ शरीफ़ MQM पाकिस्तान जे मुतालबे ते कराची ऐं हैदराबाद जे लाइ तरक़ियाती पैकेज जी मंज़ूरी ॾियण ते रज़ामंदी ज़ाहिर करे छॾी। MQM पाकिस्तान जे वफ़द वज़ीर आज़म सां मुलाक़ात कई, जंहिं में ख़ालिद मक़बूल सिद्दीकी, फारूक सत्तार, मुस्तफ़ा कमाल, अमीनुल हक़ ऐं जावेद हनीफ़ शामिल हुआ। मुलाक़ात दौरान वज़ीर आज़म सां गॾु इसहाक़ डार, राणा सनाउल्ला, एहसन इक़बाल, आज़म नज़ीर तारड़ ऐं अताउल्ला तारड़ पिणु मौजूदु हुआ। ज़रियनि मूजिबि मुलाक़ात में बजट तजवीज़ुनि, बलदियाती हुकूमतुनि बाबति तजवीज़ कयल आइनी तरमीमी बिल ऐं सिंध में गवर्नर जे मामले ते बि ॻाल्हियूं थियूं। ज़रियनि जो चवणु आहे त वज़ीर आज़म कराचीअ खां 20 अरब रुपियनि ऐं हैदराबाद जे लाइ 5 अरब रुपियनि जे तरक़ियाती पैकेज ते इतफ़ाक़ कयो आहे। ज़रियनि मूजिबि हुकूमत MQM जे तजवीज़ कयल आइनी तरमीमी बिल बाबति गॾिजी पाकिस्तान पीपुल्स पार्टी सां ॻाल्हियुनि जी ख़ातिरी पिणु कराई आहे। वज़ीर आज़म शहबाज़ शरीफ़ चयो त पाकिस्तान मुस्लिम लीग नवाज़ MQM जे तजवीज़ कयल आइनी तरमीमी बिल जी हिमायत करे थो। सिंध जे वॾे वज़ीर सैद मुराद अली शाह नेशनल इंस्टीट्यूट ऑफ कार्डियोवेस्क्यूलर डिज़ीज़ ऐं हसन सुलेमान मेमोरियल हस्पताल मलीर जे विच में मुफ़ाहमती MOU ते सहियुनि जी तक़रीब जी सदारत कई, जंहिंजो मक़सदु मलीर ऐं आसपास जे इलाइक़नि जे रहाकुनि लाइ दिलि जे मर्ज़नि जी जामिया ख़िदमतुनि जी फ़राहमी आहे। उन भाङे वारे तहत हसन सुलेमान मेमोरियल हस्पताल दिलि जे हंगामी मरीज़नि जी जाच, मरीज़नि खे मुस्तहकम करणु ऐं इलाज खां पोइ जी निगहदाश्तूं ख़िदमतूं फ़राहम कंदो, जॾहिं त एंजियोग्राफी, एंजियोप्लास्टी ऐं दिलि जे ऑपरेशन जहिड़नि जदीद इलाज जी ज़रूरत वारनि मरीज़नि खे हिकु मखसूस रेफरल निज़ाम ज़रिए NICVT मुंतक़िल कयो वेंदो। उन तावन में टेलीकार्डियोलॉजी सपोर्ट, माहिरनि जी मुशावरत ऐं तिबी नीम तिबी पैरामेडिकल अमले जी सलाहियतुनि में इज़ाफ़ो पिणु शामिल आहे। साईं जी तक़रीब वज़ीर आला हाउस में मुनक़िद थी, जंहिं में सिहत वारे वज़ीर डॉक्टर अज़रा फज़ल पेचू हो, वॾे वज़ीर जी सेक्रेटरी आसिफ़ जमील, सिहत सेक्रेटरी ताहिर सांगी, NICVT जे क़ाइम मक़ाम एसोसिएट एग्ज़ीक्यूटिव डॉक्टर असद बिलाल अवाण, प्रोफेसर डॉक्टर तारिक महमूद, हायर एजुकेशन कमीशन HEC जे चेयरमैन प्रोफेसर डॉक्टर मोहम्मद तारिक रफ़ी ऐं ॿियनि सीनियरनि इख़्तियारनि शिरकत कई। सिज वॾे वज़ीर ख़िताब कंदे चयो त सिंधु हुकूमत मयारी तिबी सहूलियतुनि ताईं रसाईअ खे वसत ॾियण ऐं जान बचाईंदड़ दिलि जे मरीज़ जे इलाज खे आवाम जे घरनि जे वेझो पहुचाइण जे लाइ पुरज़म आहे। हुन चयो त NICVT मुफ़्त ऐं आलमी मयार जी दिलि जे इलाज जी फ़राहमी ज़रिए लखे माण्हुनि लाइ उमेद जी अलामत बणिजी चुको आहे।
وڈے وزیر صحت خاتے این آئی سی وی ڈی انتظامیہ کی ہدایت کئی تو معاہدے تے اثرات عمل درآمد کے یقینی بنایا وجے اڑن مریضن کے مضبوط ریفرل منتقلی جو نظام تیار کیا وجے جن کے دل کے جدید علاج کی ضرورت ہوجائے۔ سندھ کے سامنڈی پٹی والے پچھڑی والے ضلع تھتے میں پانی کی شدید کھوٹ سنگین صورتحال اختیار کر رہی ہے، جن سبب زرعی زمین فصل سخت متاثر تھی رہا ہے۔ تھٹے ضلع کے مختلف واہن شاخن براچن میں پانی کی فراہمی انتہائی گھٹجی وجن کرے سارے آلو فصل سکی ٹھوٹ بنجی ویو ہے، جدید کترن ہی واہن شاخن میں پانی کی جائے تے واری اڈامن جا منظر ڈسن میں اچھی رہا ہے۔ کترن ہی گوٹھن میں رہواسی پیئن کے پانی کے لیے میلن کا مفاصلہ طے کرنے تے مجبور ہیں، جن سبب روزانی زندگی بھی سخت متاثر تھی رہی ہے۔ بے طرف آبادگار ہارن سماجی تنظیموں حکومت کا مطالبہ کیا ہے تو کوٹڑی بیراج کا ہیٹھائیں علاقوں تھی پانی کے منصفانے وچھ کے یقینی بنایا وجے، ڈاؤن اسٹریم میں پانی کی فراہمی بحال کی وجے، متاثر علاقوں کے ہنگامی بنیادوں سے ریلیف فراہم کیا وجے تو جی زرعی تباہی انسانی بحران کے روکے سکجے۔ وفاقی حکومت ایندڑ مالی سال کے بجٹ میں وفاقی ملازمن ہتھیار بند فوج پینشنرن لائے ریلیف پیکج جو اعلان کر چڈیو ہے۔ فائنانس بل موجب نئے پی اسکیل میں 2022 جا 15% 2025 جا 10% اڈاک ریلیف بنیادی پگار میں ضم کیا ویندا۔ سبنی وفاقی سرکاری ملازمن کے ہلندڑ بنیادی پگار رننگ بیسک پے تے 7% اڈاک ریلیف الاؤنس ڈنو ویندو، جدید گریڈ 1-22 تھی جی ملازمن کے ڈسپیریٹی ریڈیکیشن الاؤنس 2026 بنیادی پگار کے 15% جی برابر ملد۔ فائنانس بل موجب کنوینس الاؤنس میں موجودہ رقم کا 50% واد کئی ویندی۔ سول آرم فورس لائے کانسٹنٹ اٹینڈنٹ الاؤنس 7,000 میں ودائے 3,000 روپیہ کیا ویو ہے، جدید کابینہ ڈویژن کے آفیسرن عملے کی اسپیشل پے 6,000 میں ودائے 20,000 روپیہ ماہوار کی وی ہے۔ ان کا سوا نیشنل ہائی وے اینڈ موٹر وے پولیس کے اسکیل 1-22 کے ملازمن جو اسپیشل الاؤنس 10% میں ودائے 50% کیا ویو ہے۔ اسپیشل کنوینس الاؤنس 6,000 میں ودائے 10,000 روپیہ کیا ویو ہے، جدید سبھی پینشنر جے بیس لائن پینشن میں 7% واد کی گئی ہے۔ یہ سمورا ریلیف اپا 1 جولائی 2026 کا لاگو تھیندا۔ حیدرآباد میں سماجی تنظیم طرفاں بارن کا مزدوری کرائن خلاف عالمی دہاڑے کے حوالے سے سرن کے بٹن سے کم کندڑ مزدورن سندن بارن کے لیے تقریب منعقد کی گئی۔ سوسائٹی فار دی پروٹیکشن آف دی رائٹس آف دی چائلڈس اسپاک پارا ٹنڈو حیدر ویجو ایک تقریب منعقد کی وئی۔ تقریب میں سرن کے بٹن سے کم کندڑ مزدورن بارن وڈے تعداد میں شرکت کی۔ تقریب میں بارن پارا چائلڈ لیبر کے خلاف مختلف اصلاحی ٹیبلوز اسٹیج ڈراما کلام مختلف راندن میں حصہ ورتو ویو۔ تقریب میں اسپارک کے اگوان کاشف بجیر واجد جاگیرانی شوکت سریوال سحر النساء بین شرکت کی۔ اگوان جو چون ہو تو سرن کے بٹن سے کترائی خاندان غربت قرضن میں پھانسی ویا ہیں۔ اسپارک موجب ہی معاشی دباؤ جبری بارن کی مزدوری جو وڈو سبب ہے، جتے خاندان پانچ بارن کے بھی خطرناک کم میں شامل کرنے تے مجبور تھن تھا۔ اڑی صورتحال بارن کے تعلیم بنیادی حقن کا محروم کرے رہی ہے، مزدورن میں ذہنی دباؤ مایوسی پیدا کرے رہی ہے۔ ان اصلاحی تھیٹر ٹیبلو ذریعے بٹھے مزدورن کے سدن حقن جبری مزدوری کے خطرن بارن کی تعلیم کی اہمیت بابت آگاہی دی۔

0: عالم میں موجود آہن فوجی بائرن لائے خصوصی رعایت ہوندی رابطے لائے فوجی عبدالکریم 0301-54-31-456 ہیں توقیر احمد 0306-16-23-793
1: ارشاد آٹوز آئیں ہونڈا شوروم محراب پر ہونڈا موٹر سائیکل جو پر اعتماد آئیں با اختیار ادارو ارشاد آٹوز آئیں ہونڈا شوروم محراب پر نائن موٹر سائیکل جی سیل کمپنی جی مقرر کر ریٹ تے دستیاب آہے سروس سینٹر ایٹلس ہونڈا لیمیٹڈ جو وارنٹی کلیم سینٹر سروس ایریا جتے ہونڈا موٹر سائیکل جی بہترین سروس کئی ویندی آہے ہونڈا کمپنی جا تمام جینین اسپیئر پارٹس خصوصی رعایت تے موجود ارشاد آٹوز تے پینجی ہونڈا موٹر سائیکل جی کرایو ٹریننگ کمپیوٹرائز جیپنیز ٹیسٹنگ مشین ذریعے جہ میں ملے تھی موٹر سائیکل جی کارکردگی تمام بہتر فیول ایڈجسٹمنٹ آر پی ایم جی ایڈجسٹمنٹ کمپیوٹرائز جاپانی مشین ذریعے کئی ونی تھی ہانڈا جے کوالیفائیڈ ٹیکنیشن جی زیر نگرانی ارشاد آٹوز ہالانی روڈ مہراب پر رابطے دلائے 0320180003
2: مہران آئرن سٹور ہالانی ہول سیل ڈیپو ا نیم ٹو بی ٹرسٹڈ
3: سریا گارڈر ٹیئر اینگل چینل پٹی لوہی دروازہ سلور جا چونگ سیمنٹ ریتی کریش ائی رنگ وغیرہ بازار کا بار یہ دستیاب ہیں
2: ہانے یچو مہران آئرن سٹور نزد بلوچ پیٹرول پمپ نیشنل ہائی وے ہالانی
3: رابطے لائے پروپرائٹر غلام نبی مغل 0300-3204-372 ائی 0242-460100
1: आशिक होंडा शोरूम मेहरा पर एटलेस होंडा मोटरसाइकिल जो पर एतमाद आई मा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरा पर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तियाब आहे सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिहमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट आरपीएम जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वन थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी जैर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ति जिलाई आसिम हुसैन आराई 0307-359-2120

सिंध राउंडअप में अज अवां बुझी सघंदा एशिया जी सब खां वॾी मंशूर डंड सुकी वई, अख़्तियार नोटिस न वरितो। एम क्यू एम जे मुतालबे ते वफ़ाक पारां कराची ऐं हैदराबाद जे लाइ 25 अरब रुपियनि जो तरक़ियाती पैकेज ते इतफ़ाक़। NICVT जी मुफ़्त इलाज जे मॉडल खे मदीर ताईं वधायो वेंदो, वॾो वज़ीर सैद मुराद अली शाह। गाढ़नि चांवरनि जे देस लाड़ पट में सख़्तु सो कहिड़ो, इंसानी हयातियूं ख़तरे में, फसल तबाह। हैदराबाद में समाजी तनज़ीम तरफ़ां ॿारनि खां मज़दूरी कराइण ख़िलाफ़ आलमी ॾिहाड़े जे हवाले सां सुरनि जे भठे ते कमु कंदड़ मज़दूरनि ऐं संदनि ॿारनि जे लाइ तक़रीब मुनक़िद। स्पेशल रिपोर्ट में अव्हां ॿुधी सघंदा, सिंध कहिड़नि मसलनि खे मुंहुं ॾेई रही आहे। एशिया जे सभ खां वॾे में वॾी मंशूर डंड सुकी वई, पाणी न हुजण सबबि मंशूर डंड 2 किलोमीटरनि ताईं बंजर ज़मीन जहिड़ो ॾेख ॾियण लॻी आहे। गरिकल रिपोर्टनि मूजिबि मंशूर डंड में पाणी घटिजण सबबि मच्छीअ जो नसल बि ख़तमु थी वियो आहे। मुहाणा बुख ऐं बदहाली वारी ज़िंदगी गुज़ारण ते मजबूर बणियल आहिनि। मंशूर डंड में पाणी घटिजण सबबि पाणी सतह 104 RL यानी 4 थी वई। मंशूर तोड़े भरपासे जूं ज़मीनूं बि बंजर थियण लॻियूं आहिनि। आबादगार फाकाकशीअ में मुबतला थी विया। मंशूर जे 1,50,000 इंसानी आबादी पीअण तोड़े ज़रई पाणीअ खां महरूम थी वई आहे। पाणी माहिरनि जो चवणु आहे त एशिया जी वॾे में वॾी मंशूर डंड में पाणी न अचण सबबि सूरत हाल घंटे जोगी बणिजी वई आहे। पाणी जी शदीद खोट सबबि डंड लॻभॻि 2 किलोमीटरनि ताईं सुकी वई आहे, जंहिं करे आबी जीवत मुहाणनि ऐं मक़ामी आबादीअ जे रोज़गार खे सख़्तु ख़तरा वधी विया आहिनि। माहिरनि मूजिबि जेकॾहिं मंशूर डंड ॾांहुं पाणीअ जी फरहमी बहाल न कई वई त माहौलियाती तबाहीअ सां गॾु हज़ारे ख़ानदाननि जी मईशत बि मुतासिर थी सघे थी। मक़ामी माण्हू जो चवणु आहे त सिंध खे हथ सां बंजर बणायो वियो आहे। मंशूर डंड ॾिसूं सुकी वई आहे, हितां जे माण्हुनि खे कंगाल कयो वियो आहे, हथ सां मंशूर डंड खे सुकायो वियो आहे। हुकूमत खे फौरी क़दम खणण ऐं डंड खे बचाइण जे लाइ पाणी जी फराहमी यकीनी बनाइण जो मुतालबो कयो वियो आहे। वज़ीर आज़म शहबाज़ शरीफ़ MQM पाकिस्तान जे मुतालबे ते कराची ऐं हैदराबाद जे लाइ तरक़ियाती पैकेज जी मंज़ूरी ॾियण ते रज़ामंदी ज़ाहिर करे छॾी। MQM पाकिस्तान जे वफ़द वज़ीर आज़म सां मुलाक़ात कई, जंहिं में ख़ालिद मक़बूल सिद्दीकी, फारूक सत्तार, मुस्तफ़ा कमाल, अमीनुल हक़ ऐं जावेद हनीफ़ शामिल हुआ। मुलाकात दौरान वज़ीर आज़म सां गॾु इसहाक़ डार, राणा सनाउल्ला, एहसन इक़बाल, आज़म नज़ीर तारड़ ऐं अताउल्ला तारड़ पिण मौजूदु हुआ। ज़रियनि मूजिबि मुलाक़ात में बजट तजवीज़ुनि, बलदियाती हुकूमतुनि बाबति तजवीज़ कयल आइनी तरमीमी बिल ऐं सिंध में गवर्नर जे मामले ते बि ॻाल्हियूं थियूं। ज़रियुनि जो चवणु आहे त वज़ीर आज़म कराचीअ खां 20 अरब रुपियनि ऐं हैदराबाद जे लाइ 5 अरब रुपियनि जे तरक़ियाती पैकेज ते इतफ़ाक़ कयो आहे। ज़रियुनि मूजिबि हुकूमत MQM जे तजवीज़ कयल आइनी तरमीमी बिल बाबति गॾिजी पाकिस्तान पीपुल्स पार्टीअ सां ॻाल्हियुनि जी ख़ातिरी पिणु कराई आहे। वज़ीर आज़म शहबाज़ शरीफ़ चयो त पाकिस्तान मुस्लिम लीग नवाज़ MQM जे तजवीज़ कयल आइनी तरमीमी बिल जी हिमायत करे थो। सिंध जे वॾे वज़ीर सैद मुराद अली शाह नेशनल इंस्टीट्यूट ऑफ कार्डियोवेस्क्यूलर डिज़ीज़ ऐं हसन सुलेमान मेमोरियल हस्पताल मलीर जे विच में मुफ़ाहमती MOU ते सहियुनि जी तक़रीब जी सदारत कई, जंहिंजो मक़सदु मलीर ऐं आसपास जे इलाइक़नि जे रहाकुनि लाइ दिलि जे मर्ज़नि जी जामिया ख़िदमतुनि जी फ़राहमी आहे। उन भाङे वारे तहत हसन सुलेमान मेमोरियल हस्पताल दिलि जे हंगामी मरीज़नि जी जाच, मरीज़नि खे मुस्तहकम करण ऐं इलाज खां पोइ जी निगहदाश्त जूं ख़िदमतूं फ़राहम कंदो, जॾहिं त एंजियोग्राफी, एंजियोप्लास्टी ऐं दिलि जे ऑपरेशन जहिड़नि जदीद इलाज जी ज़रूरत वारनि मरीज़नि खे हिकु मख़सूस रेफरल निज़ाम ज़रिए NICVT मुंतक़िल कयो वेंदो। उन तावन में टेलीकार्डियोलॉजी सपोर्ट, माहिरनि जी मुशावरत ऐं तिबी नीम तिबी पैरामेडिकल अमले जी सलाहियतुनि में इज़ाफ़ो पिणु शामिल आहे। सयन जी तक़रीब वज़ीर आला हाउस में मुनक़िद थी, जंहिं में सिहत वारे वज़ीर डॉक्टर अज़रा फज़ल पेचू हो, वॾे वज़ीर जी सेक्रेटरी आसिफ़ जमील, सिहत सेक्रेटरी ताहिर सांगी, NICVT जे क़ाइम मक़ाम एसोसिएट एग्ज़ीक्यूटिव डॉक्टर असद बिलाल अवाण, प्रोफेसर डॉक्टर तारिक महमूद, हायर एजुकेशन कमीशन HEC जे चेयरमैन प्रोफेसर डॉक्टर मोहम्मद तारिक रफ़ी ऐं ॿियनि सीनियरनि इख़्तियारनि शिरकत कई। सिज वॾे वज़ीर ख़िताब कंदे चयो त सिंधु हुकूमत मयारी तिबी सहूलियतुनि ताईं रसाईअ खे वसत ॾियण ऐं जान बचाईंदड़ दिलि जे मरीज़ जे इलाज खे आवाम जे घरनि जे वेझो पहुचाइण जे लाइ पुरज़म आहे। हुन चयो त NICVT मुफ़्त ऐं आलमी मयार जी दिलि जे इलाज जी फ़राहमी ज़रिए लखे माण्हुनि लाइ उमेद जी अलामत बणिजी चुको आहे।
وڈے وزیر صحت خاتے این آئی سی وی ڈی انتظامیہ کے ہدایت کئی تو معاہدے سے اثرائتی عمل درآمد کے یقینی بنایا وجے اڑن مریضن کے مضبوط ریفرل منتقلی جو نظام تیار کیا وجے جن کے دل کے جدید علاج کی ضرورت ہوجائے۔ سندھ کے سامنڈی پٹی والے پچھڑی والے ضلع تھتے میں پانی کی شدید کھوٹ سنگین صورتحال اختیار کر رہی ہے، جن سبب زرعی زمین فصل سخت متاثر تھی رہا ہے۔ تھٹے ضلع کے مختلف واہن شاخن براچن میں پانی کی فراہمی انتہائی گھٹجی وجن کرے سارے آلو فصل سکی ٹھوٹ بن جی ویو ہے، جڑے تو کتر ہی واہن شاخن میں پانی کی جائے تے واری اڈام جا منظر ڈسن میں اچھی رہا ہے۔ کتر ہی گوٹھن میں رہواسی پیئن کے پانی کے لیے میلن جا مفاصلہ طے کرنے تے مجبور ہیں، جن سبب روزانی زندگی بھی سخت متاثر تھی رہی ہے۔ بے طرف آبادگار ہارن سماجی تنظیموں حکومت کا مطالبہ کیا ہے تو کوٹڑی بیراج کا ہیٹھائی علاقوں تھی پانی کے منصفانے گچھ کے یقینی بنایا وجے، ڈاؤن اسٹریم میں پانی کی فراہمی بحال کی وجے، متاثر علاقوں کے ہنگامی بنیادوں سے ریلیف فراہم کیا وجے تو جی زرعی تباہی انسانی بحران کے روکے سکجے۔ وفاقی حکومت ایندڑ مالی سال کے بجٹ میں وفاقی ملازمن ہتھیار بند فوج پینشنرن لائے ریلیف پیکج جو اعلان کر چڈیو ہے۔ فائنانس بل موجب نئے پی اسکیل میں 2022 جا 15% 2025 جا 10% اڈاک ریلیف بنیادی پگار میں ضم کیا ویندا۔ سبنی وفاقی سرکاری ملازمن کے ہلندڑ بنیادی پگار رننگ بیسک پے تے 7% اڈھاک ریلیف الاؤنس ڈنو ویندو، جنہیں گریڈ 1-22 تائیں جے ملازمن کے ڈسپیریٹی ریڈیکیشن الاؤنس 2026 بنیادی پگار کے 15% جے برابر ملدو۔ فائنانس بل موجب کنوینس الاؤنس میں موجودہ رقم کا 50% واد کئی ویندی۔ سول آرم فورس لائے کانسٹنٹ اٹینڈنٹ الاؤنس 7,000 ماں ودھائے 3,000 روپیہ کیا ویو ہے، جنہیں کابینہ ڈویژن کے آفیسرن عملے کی اسپیشل پے 6,000 ماں ودھائے 20,000 روپیہ ماہوار کی وی ہے۔ ان کا سوا نیشنل ہائی وے اینڈ موٹر وے پولیس کے اسکیل 1-22 کے ملازمن جو اسپیشل الاؤنس 10% ماں ودھائے 50% کیا ویو ہے۔ اسپیشل کنوینس الاؤنس 6,000 ماں ودھائے 10,000 روپیہ کیا ویو ہے، جنہیں سبھی پینشن جے بیس لائن پینشن میں 7% واد کی وی ہے۔ یہ سمورا ریلیف اپا 1 جولائی 2026 کا لاگو تھیندا۔ حیدرآباد میں سماجی تنظیم طرفاں بارن کا مزدوری کرائن خلاف عالمی دہاڑے کے حوالے سے سرن کے بٹن تے کم کندڑ مزدورن سندن بارن کے لیے تقریب منعقد کی وی۔ سوسائٹی فار دی پروٹیکشن آف دی رائٹس آف دی چائلڈس اسپاک پارا ٹنڈو حیدر ویجو ایک تقریب منعقد کی وی۔ تقریب میں سرن کے بٹن تے کم کندڑ مزدورن بارن وڈے تعداد میں شرکت کی۔ تقریب میں بارن پارا چائلڈ لیبر کے خلاف مختلف اصلاحی ٹیبلوز اسٹیج ڈرامہ کلام مختلف راندن میں حصہ ورتو ویو۔ تقریب میں اسپارک کے اگوان کاشف بجیر واجد جاگیرانی شوکت سریوال سحر النساء بین شرکت کی۔ اگوان جو چون ہو سرن کے بٹن تے کیترائی خاندان غربت قرضن میں پھانسی ویا ہیں۔ اسپارک موجب ہی معاشی دباؤ جبری بارن کی مزدوری جو وڈو سبب ہے، جتے خاندان پانچ بارن کے بھی خطرناک کم میں شامل کرنے تے مجبور تھن تھا۔ اڑی صورتحال بارن کے تعلیم بنیادی حقن کا محروم کرے رہی ہے، مزدورن میں ذہنی دباؤ مایوسی پیدا کرے رہی ہے۔ ان اصلاحی تھیٹر ٹیبلو ذریعے بٹھے مزدورن کے سدن حقن جبری مزدوری کے خطرن بارن کے تعلیم کی اہمیت بابت آگاہی دی۔